mirbet a takatharo ritfabu an utak nishibo utak ukna shalik tak shalik boy akairena aflam badat on ukamiyo dar tilgab o takib ne faide de ne faide marire o ma okor omba ya hok ne den nidio marion sakiyai hayator yanu marion okam sakiyai ektimon odor yakiyai gal in yarawison ya ore ukami tukaide idio ben odor ani ho afaide de autet afaide baruhan ishebo tuka ok idio ya na sanai na na ti tukustene eden idio ben henen ओकाम होइसे गिया भलेरो हगलात ने दे आओ ओकाम अनार अनसनाय नाथी तोकना इदोन नाथी तोकना इदोन अबदा नाथी बाद आया ता बस ओकाम ओ तो तकतु है ति शीशो बाय अताक तंगोते है कने दे निदियो अनसना उशने इदे इदियो दाउल काब ने कहत्या भले तेमसी ओ बेडावे तदी नय कने दी तुम्हारी हिरेर नय मरी हिरेर नानो बेन ओदोर नेहगिल बिंदिए तोन एकानो تتكتيو دانا كمي هي ككسا كنا ايدي اديو تتكتيك تيت بولون عندا امسي يوشوك ايدنا تيدين